0: ओके जनाब तो समाज काल के वाले शिवदी प्रोग्राम शी यो मशवरे रख वाले शी चिता सुसुवाड़े सी नोटिन शन कॉस्मेटिक्स का पाकिस्तान प्रोग्राम शी याद दिन लवाच कम जमुंग प्रोडक्ट शी तुसी आख ले इस्तेमाल होई मुतासु लो फायदे वेर की तुसी मत दावा शो होई जे तुसी सो होड़े कमी नमाद वाड़े कम बीस बंदी वाड़े सिद्धि उशी तो दिसनगे नमाद मिला उशी युदा से मशवरा मत रोक वाले शेख जी अस्सलाम वालेकुम جی زما خورې سړی ماشه بالکل شي ماشه الله دې مل شه خورې جنتی شي بالکل شي زما خورې په اول ځل دې کال کړې ما په خیال اچھا بختوره خبرې کوي زما خورې آواز یې بدل بدل لګی شي صحیح ده بختوره زما خور به مال سم مشوره راکې خبر خبر سیدھی
1: انعامات
0: ملے ہوشی ہم دا خبر ہے بالکل شروع کرے دے صرف دانا دوادر پروڈکٹس نور ہوں ان شاء اللہ آپ مستقبل کے رتلون کی دی لنچ کے دو والے دی نو ان شاء اللہ چاہ روشی ادا بہر سی اوتا چکم مشورہ تھا نوڈے رکھ والے مشورہ تھا دام آزان سر نوٹ کرے صحیح دے جی ڈیر من خور خوشحال سے نوٹینشن کم پاؤڈر جمع خوری سے ملے نوٹینشن کم پروڈکٹ آسوئی سے ملے ویسے صحیح من فارمولا استعمال ڈیر خوشحال شی اور دار تو شوا کم سمگا نوٹینشن رائس او فیس واش ترغلی دا مرا وڑی دلا کنا اچھا دوڑ روغش دا استعمال ہوئے وعلیکم السلام مشورہ.